شد و از چهار جلی از سوامی جلی کانه بود یه انسا سمر پیدی ناهیم از سپت سپت گیت کار پی سوارم یه انسا چند بدین سمبکی یه پرش بندر تسط فرانسیم کانی استبین یا دربدان سا شود جنی لولا ते ॲलिसन फ्रेड यांचा आज जन्मदिन आहे. हेलियमचा शोध लावणाऱ्या महिला शास्त्रज्ञ मादाम क्युरी यांचा आज स्मृतिदिन आहे. बेघर मुलांना घर देणाऱ्या थॉमस बर्नार्डो यांचा डब्ल्यूमध्ये जन्माक्षराच्या दिवशी 1845 साली. अमेरिकन स्वातंत्र्य देवतेचा पुत्र आजच्या दिवशी फ्रान्सनं अमेरिकेला उपहाराच्या रूपात दिला 1883 साली.